0: समूह स्वर्मा भी आप सुन रहे थे देशकान, आकाशवाणी का ये गोरखपुर केंद्र है। अगला कार्यक्रम लखनऊ से।
1: थोड़ी देर में हमारा अगला कार्यक्रम होगा। आकाशवाणी का ये लखनऊ केंद्र है, प्रस्तुत है उर्दू कार्यक्रम।
2: शुरू है बनामे खुदाए ताला के, जो मेहरबा है बहुत रहम वाला। सामीन बज़्म अदब रामपुर रेडियो मरकज़ से आपके प्रोग्राम की मेज़बान रबाब अंजुम आपकी खिदमत में हाजिर हैं। सलाम सुबह कबूल करें। सामीन, उर्दू ज़ुबान जहां मोहब्बत, तहजीब, अखलाक और शीरीनी का दर्ज देती है, वहीं साथ ही उर्दू अदब हमें यकजहती और आपसी मोहब्बत, भाईचारे का ऐसा सबक पढ़ाता है कि जो दिलों में घर कर जाता है। हम मुआहिद हैं, हमारा केश है तरके रसूम, मिल्लतें जब मिट गईं अज्जाए ईमा हो गईं। ये और ऐसे ही बहुत से दूसरे शेर कि है राम के वजूद पे हिंदोस्तां को नाज, अहले नज़र समझते हैं उसको इमाम हिंद। चंद्र प्रकाश जौहर की एक नज्म मजहब का इख्तलाफ मिटाने की बात कर उसका ये शेर कि जौहर मिटा के मजहब व मिल्लत का इख्तलाफ, जौहर मिटा के मजहब व मिल्लत का इख्तलाफ, नफरत की आग दिल से बुझाने की बात कर। इस जैसे बहुत से अनगिनत अशार, नज़्में और गज़लें कौमी यकजहती की एक ऐसी सबक़ामोज शायरी है जो उर्दू ज़ुबान और अदब को तमाम दूसरे लिटरेचर्स में मुमताज़ और सरबुलंद रखती है। जी हाँ, समीन अदब, आज इसी सिलसिले में हमने जिस तकरीर का इंतखाब किया है उसका मौजू है उर्दू अदब में कौमी यकजहती के अनासिर। और इस तकरीर को पेश करने के लिए हमारी दावत पर तशरीफ लाई हैं मोहतरमा तरन्नुम परवीन साहिबा। समात कीजिए उनसे ये तकरीर।
3: हिंदुस्तान दुनिया के मुमालिक में अपनी अलग पहचान और इम्तियाजी शान रखता है। हिंदुस्तान में मुख्तलिफ मजाहिब, मुख्तलिफ तहजीबें और मुख्तलिफ जबानें पाई जाती हैं। हर 12 कोर्स पर जबान का लहजा बदल जाता है। यहाँ 2175 के करीब जबानें इस्तेमाल की जाती हैं, लेकिन इसके बावजूद ऐसे मुश्तरका अनासिर भी हैं जिनमें एक मुश्तरका तहजीब के जू व खाल नुमाया तौर पर नजर आते हैं, जिसे कसरत में वहिद्दत के नज़ारे यंग रंगी से ताबीर किया जाता है, जिसे गंगा जमनी तहजीब का नाम दिया जाता है। और इस हकीकत से भी इनकार नहीं किया जा सकता कि हिंदुस्तान के मुश्तरका कल्चर के हजुकाल में यक रंगी का सबब सबसे बड़ा मज़र उर्दू ज़बान और इसका अदब है। उर्दू ज़बान और इसके अनासिर से कौमी यकजहती और गंगा जमनी तहजीब की भरपूर आबयारी की गई है, या अगर कहा जाए कि उर्दू अदब ही ने कौमी यकजहती का तसव्वुर पेश किया है तो बेजा नहीं होगा। उर्दू ज़बान जब वजूद में आ रही थी, कौमी यकजहती भी उर्दू के दोष बदोश आगे बढ़ रही थी। उर्दू मकामी बाशिंदों, हिंदू और मुसलमानों के मेलजोल से वजूद में आई। अरब, तुर्क, ईरानी हिंदुस्तान आए, सबकी अलग अलग ज़बानें अरबी, तुर्की, ईरानी, फारसी थीं। इन ज़बानों के अल्फाज मकामी ज़बानों के अल्फाज के साथ इस तरह मिल गई कि एक नई ज़बान ज़हूर में आ गई, और ये ज़बान रफ्ता रफ्ता पूरे मुल्क में बोली और समझी जाने लगी। मुख्तलिफ तहजीबों की अहम आहंगी का फरीज़ा भी अंजाम देने लगी, और जो अभी तक हिंदुस्तान में किसी ज़बान ने अंजाम नहीं दिया था। और इस तरह पहली बार पूरा मुल्क उर्दू ज़बान की बदौलत हम ज़बानी की लज्जत से आशना हुआ। बात करने का हसीन तौर तरीका सीखा हमने उर्दू के बहाने से, सलीका सीखा। उर्दू ज़बान के तश्कीली दौर में हज़रत अमीर खुसरो के नगमे दिल्ली की फ़िज़ाओं में गूंज रहे थे। अमीर खुसरो के दोहे पहेलियाँ आज भी लबो लहजे की शक्ल में मौजूद हैं। अमीर खुसरो ने ऐसे अशार कहे जिनका एक मिसरा फारसी का और दूसरा मिसरा हिंदी या उर्दू का है। गोया अमीर खुसरो पहले शख्स हैं जिन्होंने किसी न किसी तरह उर्दू ज़बान को अदबी हैसियत से इस्तेमाल किया। सुल्तान अलाउद्दीन खिलजी ने हिंदुस्तान की मुश्तरका कौमियत की बुनियाद रखी। इस वक्त हिंदू मुसलमान की एक दूसरे के करीब आ चुके थे और एक दूसरे के तहजीब रस्मों रिवायात से वाकिफ हो चुके थे। सुल्तान मोहम्मद ने इस रिवायत को और आगे बढ़ाया। सुल्तान मोहम्मद ने हिंदुओं को हुकूमत में शरीक किया, उनको सरकारी ओहदों पर मंसूब किया, बड़ी हद तक दो कौमों की दूरी को कम किया और कौमी यकजहती का मजाहरा किया। सुल्तान मोहम्मद ने दारुल हुकूमत दिल्ली से दौलताबाद देवगिरी मुंतकिल किया और अपने साथ दिल्ली की पूरी आबादी को भी साथ ले गए, और इस तरह शुमार और जुनूब को जोड़ दिया। اس کا نتیجہ یہ ہوا کہ جو زبان دہلی میں تشکیل پا رہی تھی علاقائی سرحدوں کو توڑ کر ملک غیر زبان ہو گئی۔ شمال اور جنوب کا ایک مرکز پر آنا مختلف تہذیبوں والی قوموں کے آپسی میل جول کے لیے ایسی زبان کا ہونا گریز تھا۔ گفتگو کے ذریعے ایک دوسرے کو سمجھنے میں مددگار ہو اور آپس میں قربت پیدا کر سکے، اسی وقت اس فریضے کو تشکیل شدہ زبان اردو نے خوب انجام دیا۔ اردو ہر ہندوستان کی زبان تھی، اردو کی مٹھاس اور شیرینی نے ہر ہندوستان کے دل میں جگہ بنا لی تھی۔ جو کچھ لوگوں کو راس نہیں آیا انہوں نے اردو ہندی کی تفریق پیدا کر دی۔ اردو ہندو مسلمان دونوں کی مشترکہ زبان تھی، دونوں نے اپنے خیالات و احساسات و جذبات کا اظہار زبان و قلم سے اردو میں کرتے تھے اور یہی ملک کی مشترکہ قومیت کی ترجمان تھی۔ بھائی چارے اور قومی یکجہتی کے جذبات سے اردو زبان اتنی مالا مال ہے کہ ہندوستان کی کوئی دوسری زبان اس کا مقابلہ نہیں کر سکتی۔ ہندو ادیب و شعرا نے اپنے ہم وطنوں یعنی مسلمانوں کے جذبوں کا احترام کرتے ہوئے مضامین لکھے، شاعروں نے حمد و نعت لکھی جن میں فراق گورکھپوری، چکبست، گوپی چند نارنگ کے نام قابل ذکر ہیں۔ مسلم شعرا نے ہندو دیوی دیوتاؤں، راس لیلاؤں کا تذکرہ کیا ہے۔ اردو ہے جس کا نام ہم جانتے ہیں داغ، سارے جہاں میں دھوم ہماری زبان کی ہے۔ مذہب نہیں سکھاتا آپس میں بیر رکھنا، ہندی ہیں ہم، وطن ہے ہندوستان ہمارا۔ اردو شعرا کی بہت لمبی فہرست ہے جنہوں نے قومی یکجہتی، حب الوطنی، بھائی چارے کا پیغام دیا۔ جوش، مجاز، درگا، سہائے سرور، فیض احمد فیض، اکبر الہ آبادی، حسرت، رام پرساد بسمل، برج نارائن چکبس وغیرہ شعرا نے ایک قومی نظریے کی تائید میں پیش بہار کلام چھوڑا ہے جو یکجہتی، حب الوطنی کی بھرپور سفارش کرتا ہے۔ اردو نثر نگاروں کی ایک بہت بڑی تعداد ہے جنہیں حب الوطنی، آپسی بھائی چارے، قومی ایکتا پر تحریروں کا عظیم سرمایہ چھوڑا ہے، جن میں ابوالکلام آزاد، مجنو گورکھپوری، منشی پریم چند، کرشن چند، احتشام حسین، راہی معصوم رضا وغیرہ وغیرہ نے اپنے افکار سے لوگوں میں قومی یکجہتی کی روح پھونکی اور ہر ہندوستان کے دل میں وطن سے محبت، انسانیت اور بھائی چارے کی روح پھونکی۔ قومی یکجہتی کو فروغ دینے میں اردو ڈراموں کا بھی بہت بڑا رول رہا ہے۔ دیکھا جائے تو اردو ڈرامے نے ابتدائی دور سے ہی قومی یکجہتی کو فروغ دینے میں بڑھ چڑھ کر حصہ لیا۔ واجد علی شاہ کا رادھا کنہیا، تاج کشمیری کا انارکلی ڈراموں میں قومی یکجہتی کا سبق ملتا ہے۔ ڈرامہ نگاروں میں کئی بڑے نام آج بھی ہمارے سامنے ہیں، مثلاً ظہیر انور کمال احمد، جاوید اختر، جنہوں نے اپنے ڈراموں کے ذریعے محبت، جذبات، انسانیت، بھائی چارے کی مثال پیش کی ہے۔ 1947 کے بعد ملک میں فریضہ واریات سے تیزی سے بڑھ ذات پات مذہبی تعصب نے قومی یکجہتی کو بہت نقصان پہنچایا۔ وہ ہندوستانی جو ایک قوم ہو کر ایک ساتھ، انقلاب زندہ باد، انگریزوں، بھارت چھوڑو، سرفروشی کی تمنا اب ہمارے دل میں ہے جیسے نعروں اور نغموں سے یکجہتی کا تصور پیش کر رہی تھی، ہندوستان بدترین حالت سے گزر رہے تھے۔ تب 1961 میں حکومت کی جانب سے قومی یکجہتی پر ایک کانفرنس ہوئی جس میں ذات پات کی تفریق کو ملک دشمن قرار دیا گیا اور وطن دوستی، ملک کی وفاداری، مشترکہ شہرت اور ایسے جذبات جس سے ملک سیاست قائم رہے کہ قومی یکجہتی کے عناصر قرار دیا گیا اور ادیبوں اور شاعروں سے قومی یکجہتی کے فروغ میں تعاون کے لیے کہا گیا۔ جس شخص نے اردو زبان و ادب کا مطالعہ کیا ہے وہ جانتا ہے کہ اردو کے لیے قومی یکجہتی کے یہ عناصر کوئی نئی چیز نہیں ہے، یہ تو اردو کے خمیر میں شامل ہے اور اس کے مزاج کا حصہ ہے۔ اردو ان طبقوں سے باقوفی آشنا ہے، وہ ان عناصر کا استعمال بھرپور طریقے سے کرتا رہا ہے اور کرتا رہے گا۔ قومی یکجہتی کے فروغ میں اردو نے اپنے فرض بہت اچھے سے ادا کیا ہے اور اس فرض کو ہمیشہ نبھاتا رہے گا۔
2: اردو ادب میں قومی یکجہتی کے عناصر، ابھی آپ نے اس موضوع پر ترنم پروین صاحبہ سے یہ خوبصورت تقریر سماعت کی۔ سمین، ہم بات کر رہے ہیں اردو ادب اور شاعری کی، چاہے وہ قومی یکجہتی سے متعلق ہو، چاہے وہ موجودہ مسائل سے متعلق ہو، چاہے وہ دین سے متعلق ہو یا دنیا سے متعلق ہو، اور خواہ وہ رومانی شاعری ہی کیوں نہ ہو، ہر شاعری کا اپنا ایک مزہ ہے، اپنا ایک مقام ہے، اور شاعری ہی وہ صنف ہے जो इंसान के दिलों में न सिर्फ घर कर जाती है बल्कि सिर्फ दो मिसरों में। अपनी बात को शायर इस तरह बयान कर जाता है कि अगर अदीब उसे लिखने बैठे

अब सुन्नुहोस् आधुनिक गीत थुपदेन भुटियाको आवाजमा, शब्द छ पुरन गिरीको, संगीत दीप वाइबाको।

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब अघिल्लो क्रममा सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले 19 राष्ट्रव्यापी रोजगार मेलामा आज 51,000 भन्दा बढी नवनियुक्त उम्मेद्वारहरूलाई नियुक्ति पत्र प्रदान गर्नुभयो। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो 4 दिने भारत भ्रमणको क्रममा आज नयाँ दिल्ली आइपुग्नु भएको छ। स्पेसएक्सले आज बिहान सबभन्दा ठूलो अनि शक्तिशाली स्टारसिप सुपर हेभी रकेट सिस्टमको प्रक्षेपण गरेको छ। चीनको शान्सी प्रान्तको एउटा कोइला खानीमा भएको विस्फोटमा मर्नेहरूको संख्या बढेर 82 पुगेको छ। आइपीएल म्याचमा आज लखनऊ सुपर जायन्ट्स र पंजाब किंग्स भिड्नेछन्। अनि मौसम विभागले देशका कैयन राज्यहरूमा भीषण गर्मी जारी रहने बताएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सरकारी रोजगार नागरिकहरूको जीवनलाई अझ राम्रो र सहज बनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले आज भिडियो कन्फरेन्स मार्फत 19 रोजगार मेलालाई सम्बोधन गर्दै देशले आफ्ना कर्मयोगीहरूमाथि विश्वास व्यक्त गरेको उल्लेख गर्नुहुँदै अब त्यो विश्वासलाई आफ्नो मेहनत, आचरण र दैनिक कार्य मार्फत कायम राख्नु तथा अझ बलियो बनाउनु उनीहरूको जिम्मेवारी भएको बताउनुभयो। उहाँले भन्नुभयो,
2: आज हर भारतीय एक बड़े संकल्प के साथ आगे बढ़ रहा है। ये संकल्प 2047 तक विकसित भारत के निर्माण का संकल्प है। इस लक्ष्य की प्राप्ति के लिए आज देश अलग अलग सेक्टर्स में निवेश कर रहा है और इस निवेश से देश के युवाओं के लिए रोजगार के लाखों नए अवसर बन रहे हैं, जिसे आज भारत में सेमीकंडक्टर मैन्युफैक्चरिंग की पूरी सप्लाई चेन तैयार की जा रही है।
1: श्री मोदीले विश्वभरिका देशहरू भारतको विकास यात्राको हिस्सा बन्न उत्सुक रहेको बताउनुभयो। उहाँले भारतले विभिन्न देशहरूसँग साझेदारी गरिरहेको र त्यसको उद्देश्य देशका युवाहरूलाई अवसर, रोजगार तथा अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्नु रहेको बताउनुभयो।

0: साथै भारत विश्वको भरपर्दो सप्लाई चेन साझेदारको रूपमा अघि बढिरहेको पनि उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले प्रत्येक भारतीय सन् 2047सम्म देशलाई विकसित भारत बनाउने संकल्पका साथ काम गरिरहेको बताउनुभयो। उहाँले यो लक्ष्य हासिल गर्न विभिन्न क्षेत्रमा लगानी भइरहेको तथा युवाहरूका लागि नयाँ रोजगारका अवसर सृजना गरिँदै आएको जानकारी दिनुभयो। उहाँले नवनियुक्त कर्मचारीहरूलाई आइगट कर्मयोगी प्लेटफर्मको अधिकतम उपयोग गर्न प्रोत्साहित गर्नुहुँदै यसले जिम्मेवारी बुझ्न सहज हुने बताउनुभयो। प्रधानमन्त्रीले नयाँ कर्मचारीहरूले देशको प्रगतिमा महत्वपूर्ण योगदान पुर्याउने तथा उनीहरूको काम र निर्णयले विकसित भारतको सपना साकार पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। आज आयोजित 19 रोजगार मेलामा सरकारका विभिन्न विभाग तथा संस्थाहरूमा नियुक्त भएका 51,000 भन्दा बढी युवाहरूलाई नियुक्ति पत्र वितरण गरिएको छ। यो रोजगार मेला देशभरिका 47 विभिन्न स्थानमा आयोजना गरिएको थियो। चयन भएका नयाँ कर्मचारीहरूले रेल मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र उच्च शिक्षा विभाग लगायत विभिन्न मन्त्रालय तथा विभागहरूमा सेवा दिनेछन्। यस अवसरमा बोल्दै केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो,
1: रेलवे में आज करीब 1,00,000
2: work is currently underway for approximately 1,60,000 recruitments. You must be aware that previously recruitment used to come out once every 8 to 10 years or once every 4 to 5 years. That was the era of the Congress during the time of the UPA. When Modi ji took responsibility, he compressed that time, and after that, some time ago, an annual calendar system was introduced and a clearly defined timetable was made.
1: Annual calendar ki vyavastha hai.
0: राष्ट्रव्यापी रोजगार मेलाको भागको रूपमा आज पश्चिम बंगालका 3 स्थानहरूमा नवनियुक्त उम्मेद्वारहरूलाई नियुक्ति पत्रहरू प्रदान गरियो। कोलकाताको सियालदामा यो कार्यक्रम डाक्टर बीसी रोय अडिटोरियममा आयोजित गरियो, जहाँ 185 जनालाई नियुक्ति पत्र प्रदान गरियो। यस अवसरमा मुख्य अतिथिको रूपमा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी उपस्थित थिए। यस कार्यक्रममा केन्द्रीय शिक्षा तथा पूर्वोत्तर क्षेत्र विकास राज्य मन्त्री डाक्टर सुकन्त मजुम दार, शेलदा डिभिजनल रेलवे प्रबन्धक राजीव सक्सेना अनि पूर्वीय रेलवे महाप्रबन्धक मिलिन्द देवस्कर पनि उपस्थित थिए। अर्को कार्यक्रम खडगपुरमा आयोजित गरियो, जहाँ 147 जनालाई नियुक्ति पत्र प्रदान गरियो। यस कार्यक्रमको आयोजना दक्षिण पूर्व रेलवेले आयोजित गरेको थियो। यहाँ राज्यका पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोष अनि केन्द्रीय जहाजरानी र जलमार्ग राज्य मन्त्री शान्तुन ठाकुर पनि उपस्थित थिए। तेस्रो रोजगार मेला सिलगढीमा आयोजित गरियो। पूर्वोत्तर सीमान्त रेलवेले यसको आयोजना गरेको थियो। यहाँ केन्द्रीय ग्रामीण राज्य मन्त्री कमलेश पासवान उपस्थित थिए। राजस्थानको जयपुर, जोधपुर, अजमेर अनि बिकानेरमा आज रोजगार मेला आयोजन गरियो। कार्यक्रममा 1,100 भन्दा अधिक युवाहरूलाई नियुक्ति पत्र वितरित गरियो। जयपुरमा आयोजित राज्य स्तरीय रोजगार मेलामा रेल मन्त्री अश्विनी वैष्णव सहभागी हुनुभयो। सभालाई सम्बोधन गर्नुहुँदै श्री वैष्णवले रेलवेमा 1,60,000 भन्दा बढी पदमा भर्ती प्रक्रिया अहिले चलिरहेको र यसमा 4 करोड भन्दा बढी उम्मेद्वार सहभागी रहेको बताउनुभयो। उहाँले पहिले भर्ती प्रक्रिया पूरा हुन धेरै वर्ष लाग्ने भएकोले रोजगार खोज्ने उम्मेद्वारहरूले ढिलाइ बोक्नु पर्थ्यो भन्दै अहिले वार्षिक भर्ती क्यालेण्डर प्रणाली शुरू भएपछि यो प्रक्रिया निश्चित समय सीमाभित्र पूरा गर्ने प्रयास भइरहेको बताउनुभयो। रेलमन्त्रीले नवनियुक्त युवाहरूलाई राष्ट्र प्रथम सदैव प्रथमको भावनासहित काम गर्न र राष्ट्र निर्माणमा पूर्ण रूपले योगदान दिन आग्रह गर्नुभयो। उहाँले सरकार देशभरि युवाहरूलाई पारदर्शी र समयबद्ध रोजगारीका अवसर उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि बताउनुभयो। पंजाबमा आज रेल कोच फ्याक्ट्री कपुरथला र पटियाला लोकोमोटिभ वर्क सहित 2 स्थानमा 1,900 रोजगार मेला आयोजना गरिएको छ। यहाँ 281 नयाँ लाभार्थीहरूलाई नियुक्ति पत्र वितरण गरिएको छ। कपुरथला स्थित रेल कोच फ्याक्ट्री कपुरथलामा केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले कार्यक्रमको अध्यक्षता गर्दै रोजगार मेला पारदर्शिता र योग्यता आधारित समयबद्ध भर्ती सुनिश्चित गर्ने एक सशक्त राष्ट्रिय संस्था बनेको बताउनुभयो। उहाँले 93 नयाँ भर्ती भएका कर्मचारीलाई नियुक्ति पत्र प्रदान गर्नुभयो। पटियालामा पनि विभिन्न भागहरूमा भर्ती भएका 188 नयाँ कर्मचारीहरूलाई नियुक्ति पत्र वितरण गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी हो, अब रहल समाचार। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो आज दिउँसो नयाँ दिल्ली आइपुग्नु भएको छ। उहाँ मंगलबारको दिन नयाँ दिल्लीमा हुने क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिनका लागि 4 दिने भारत यात्रामा आउनुभएको हो। श्री रुबियो आज सेवा तीर्थमा प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्नुहुनेछ। अमेरिकी विदेश मन्त्रीले भोलि विदेश मन्त्री डाक्टर सुब्रमणियम जयशंकरसित द्विपक्षीय बैठक पनि गर्नुहुनेछ। जालन्धर स्थित प्रवर्तन निदेशनालयले इन्डियन कर्पोरेटिभ हाउस बिल्डिङ सोसाइटीका सचिव अजय सहगललाई नक्कली सहमति पत्र पेश गरेर गैर कानूनी रूपमा भूमि उपयोग परिवर्तन अनुमति प्राप्त गरेको तथा धन शोधन गरेको आरोपमा पक्राउ गरेको छ। यो अनुसन्धान पञ्जाब पुलिसले किसानहरूको उजुरीका आधारमा एफआईआर दर्ता गरेपछि शुरू गरिएको थियो। विभागीय अनुसन्धानबाट आरोपीहरूले 15 जना भूमि धनीको 30.5 एकर जमिन सम्बन्धी नक्कली सहमति पत्र तयार गरेको पत्ता लागेको छ। यी नक्कली सहमति पत्रका आधारमा आरोपित संस्था वा व्यक्तिहरूलाई सनटेक सिटी नामक ठूलो रियल स्टेट परियोजना विकास गर्न भूमि उपयोग परिवर्तनको अनुमति दिएको थियो। भूमि उपयोग परिवर्तन अनुमति प्राप्त गर्न ती सहमति पत्रहरू भूमि धनीहरूको नक्कली हस्ताक्षर र औठा छाप प्रयोग गरेर तयार गरिएको बताएको छ। निर्देशनालय डीटीसीपी तथा जीएमएडीए का अन्य वरिष्ठ अधिकारीहरू र सरकारी निकायहरूको भूमिकाबारे पनि अनुसन्धान भइरहेको जनाएको छ। स्पेसएक्सले आज बिहान सबैभन्दा ठूलो अनि शक्तिशाली स्टारसिप सुपर हेवी रकेट सिस्टमको प्रक्षेपण गरेको छ। चन्द्रमा र मंगल ग्रहका मिशनहरूका लागि पूर्ण रूपले पुनः प्रयोज्य अन्तरिक्ष यान विकसित गर्ने प्रयासहरूमा यो एउटा ठूलो कोषेढुङ्गा हो। यसमा सुपर हेवी बुस्टर र उपरी चरणका अन्तरिक्ष यान दुवैमा सुधार गरिएको छ। रकेटले अमेरिकाको टेक्सस स्थित स्पेसएक्सको स्टारबेस संयन्त्रबाट सफलतापूर्वक उडान भर्यो। यस मिशनमा सफल हार्ट स्टेजिङ पृथककरण भयो। यसमा बुस्टर पूर्ण रूपले अलग हुनुभन्दा पहिला नै उपरी चरणको ऱ्याप्टर इन्जिन प्रज्वलित भयो। जब स्टारसिप हाइपरसोनिक गतिले सुपर हेवी बुस्टरबाट अलग भयो तब स्टेजिङ रिङबाट ज्वाला देखियो। सुपर हेवी बुस्टरले मेक्सिको खाडीतर्फ आफ्नो निर्धारित अवरोहण यात्रा सुरु गर्यो तर पानीसम्म पुग्नुभन्दा अघि नै हावामा विस्फोट भयो। बुस्टर नष्ट भए तापनि उपरी चरणको स्टारसिपले अन्तरिक्षमा आफ्नो उडान जारी राख्यो, जसले मिशन स्टेन्जिङ चरणदेखि अघि बढेर गयो। स्पेसएक्सको दीर्घकालिक योजनाहरूमा स्टारसिपको योगदान महत्वपूर्ण छ। यसमा नासाको अर्टेमिस कार्यक्रम पनि सामेल छ, जसको उद्देश्य यस दशकको अन्तसम्म संशोधित स्टारसिप यानको उपयोग गरेर अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा ओडाल्नु हो। यस रकेट प्रणालीले भविष्यमा मंगल मिशनहरू अनि ठूलो स्तरमा उपग्रहहरूको तैनाथीमा पनि सहायता मिल्ने आशा छ। उत्तरी चीनको शान्सी प्रान्तको किन्युआन काउन्टीमा रहेको कोइला खानीमा भएको ग्यास विस्फोटमा मृत्यु हुनेको संख्या 82 पुगेको छ। हिजो बिहान ल्युसेनयो कोइला खानीमा ग्यास विस्फोट भएको थियो। अन्य 9 जना अझै खानीमा फँसेका छन् र उद्धार कार्य जारी छ। चिनिया राष्ट्रपति सी जिनपिङले व्यापक उद्धार कार्य र घाइतेहरूको उपचारको लागि निर्देशन जारी गर्नुभएको छ। उहाँले दुर्घटनापछिको अवस्थालाई सम्बोधन गर्न उचित उपायहरू अप्नाउन साथै यसको कारणहरूको अनुसन्धान गर्न र जिम्मेवारीहरूलाई दण्ड दिन आह्वान गर्नुभएको छ। श्री जिनपिङले देशभरिका अधिकारीहरूले यस दुर्घटनाबाट सबक सिक्नु कार्यस्थल सुरक्षाको बारेमा सतर्क रहनुपर्ने र ठूला दुर्घटनाहरू रोक्न सम्भावित जोखिमहरू पहिचान गर्न र रोक्ने प्रयासहरूलाई तीव्र पार्नुपर्ने बताउनुभयो। एसियाली उत्पादकता संगठनको 68 औं परिचालक निकायको बैठक हिजो नयाँ दिल्लीमा सम्पन्न भयो। यो बैठक 20 मईदेखि 22 सम्म भारत मण्डपममा आयोजना गरिएको थियो। कार्यक्रममा राष्ट्रिय उत्पादकता संगठनका प्रमुखहरू, वरिष्ठ सरकारी अधिकारीहरू, नीति निर्माताहरू, उत्पादकता विज्ञहरू र एसियाली उत्पादकता संगठनका सदस्य देशहरूका प्रतिनिधिहरूको उपस्थिति थियो। बम्बे हाईकोर्टले महाराष्ट्रका प्रशासनलाई चलिरहेको जनगणना कार्यका लागि निजी गैर सहायता प्राप्त तथा अल्पसंख्यक विद्यालयका शिक्षकहरूलाई खटाउनबाट रोक लगाएको छ। न्यायाधीश गौतम अंकर र न्यायाधीश सन्देश पाटिलको डिभिजन बेन्चले जनगणना एन वा नियम अन्तर्गत शिक्षकहरूलाई जनगणना कर्तव्य पूरा गर्ने कुनै कानूनी दायित्व नभएको उल्लेख गरेको छ। अदालतले राज्यभरिका 500 भन्दा बढी विद्यालयहरूको प्रतिनिधित्व गर्ने विद्यालय संघहरूलाई अन्तरिम राहत प्रदान गरेको छ। आईपीएल क्रिकेटमा आज साँझ लखनऊ सुपर जायन्ट्सको भिडन्त पंजाब किङ्ससँग हुनेछ। यो म्याच लखनऊको भारत रत्न श्री अटल बिहारी वाजपेयी इकाना स्टेडियममा 7:30 खेलिनेछ। यसअघि हिजो राति हैदराबादमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरूलाई 55 रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गर्दै सनराइजर्स हैदराबादले 20 ओभरमा 4 विकेट गुमाएर 255 रन बनाएको थियो। यसको जवाफमा रोयल च्यालेन्जर्स बेङ्गलुरूले 20 ओभरमा 4 विकेट गुमाएर 200 रन मात्र बनाउन सक्यो। इशान किशनलाई प्लेयर अफ द म्याच घोषित गरियो। मौसम विभागले पूर्वी उत्तर प्रदेश, पूर्वी मध्यप्रदेश र विदर्भमा भोलिसम्म गम्भीर गर्मीको अवस्थाको लागि रेड अलर्ट जारी गरेको छ। उत्तर पश्चिम, मध्य र पूर्वी भारतका धेरै भागहरूमा आगामी 6-7 दिनसम्म गर्मीको अवस्था कायम रहने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले 19 औं राष्ट्रव्यापी रोजगार मेलामा आज 51,000 भन्दा बढी नवनियुक्त उम्मेद्वारहरूलाई नियुक्ति पत्र प्रदान गर्नुभयो। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो 4 दिने भारत भ्रमणको क्रममा आज नयाँ दिल्ली आइपुग्नु भएको छ। स्पेसएक्सले आज बिहान सबैभन्दा ठूलो अनि शक्तिशाली स्टारसिप सुपर हेभी रकेट सिस्टमको प्रक्षेपण गरेको छ। चीनको शान्सी प्रान्तको एउटा कोइला खानीमा भएको विस्फोटमा मर्नेहरूको संख्या बढेर 82 पुगेको छ। आईपीएल म्याचमा आज लखनऊ सुपर जायन्ट्स र पंजाब किङ्स भिड्नेछन्। अनि मौसम विभागले देशका कैयन राज्यहरूमा भीषण गर्मी जारी रहने बताएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
5: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक दिव्यतम अधिकारी। विषय रहेको छ एसियाली उत्पादकता संगठन एपीओको 68 औं सत्र शासित निकाय बैठक। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। एसियाली उत्पादकता संगठन एपीओको 68 औं सत्र भारत सरकारले एपीओको अध्यक्षको रूपमा 20-22 मेसम्म नयाँ दिल्लीको भारत मण्डपममा आयोजना गरेको थियो। सत्रले 20 एपीओ सदस्य अर्थतन्त्रका 60 भन्दा बढी वरिष्ठ प्रतिनिधिहरूलाई एकसाथ ल्याउन सकेको थियो। उद्घाटन सत्रमा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल उपस्थित रहनुभएको थियो। एपीओ निर्देशकहरू, सल्लाहकारहरू, एपीओ सदस्य अर्थतन्त्रका कूटनैतिक नियोगका प्रतिनिधिहरू अनि आमन्त्रित व्यक्तिहरूले कार्यक्रममा भाग लिएका थिए। कजाकिस्तान, उज्बेकिस्तान अनि भुटान सरकारका पर्यवेक्षकहरू साथै ग्लोबल ग्रीन ग्रोथ इन्स्टिट्युटका पर्यवेक्षकहरूले पनि भाग लिएका थिए। श्री गोयलले टिप्पणी गर्नुभयो कि कुनै पनि अर्थतन्त्रले वर्तमान विश्वव्यापी परिस्थितिलाई एक्लोपनमा पार गर्न सक्दैन। क्षमता र क्षमताहरूमा असमानता बढाउनको सट्टा प्राविधिक रूपान्तरण सुनिश्चित गर्न अनि समावेशीकरणलाई बलियो बनाउन क्षेत्रीय सहयोग आवश्यक छ। उहाँले भन्नुभयो, एपीओले एसिया प्रशान्त क्षेत्रमा उत्पादकता, संस्थागत सहयोग र दिगो आर्थिक विकासलाई प्रवर्धन गर्न 65 वर्षको समर्पित सेवालाई मनाएकोले यो भेलाको विशेष महत्व छ। भारत 1961 संस्थापक सदस्य रहेको छ र भारत यस यात्राको एक हिस्सा भएकोमा ठूलो गर्व गर्दछ। मन्त्रीले थप अवलोकन गर्नुभयो कि कृत्रिम बुद्धिमत्ता एआईले औद्योगिक प्रक्रियाहरूलाई पुनः परिभाषित गरिरहेको छ। डिजिटल प्रविधिहरूले शासन र वाणिज्यलाई रूपान्तरण गरिरहेको छ। दिगोपन विचारहरूले अभूतपूर्व स्तरमा व्यापार लगानी र औद्योगिक रणनीतिहरूलाई प्रभाव पारिरहेको छ। यस वातावरणमा उत्पादकतालाई दक्षताको मापनको रूपमा मात्र नभई प्रतिस्पर्धात्मकता, लचिलोपन, नवीनता, दिगोपन र समावेशी वृद्धिको रणनैतिक निर्धारकको रूपमा बुझ्नुपर्छ। श्री पीयूष गोयलले डिजिटल सार्वजनिक पूर्वाधारको भूमिकामा ध्यान आकर्षित गर्नुभयो। भारतको एकीकृत भुक्तानी इन्टरफेस यूपीआईले अब प्रति महिना 20 अर्बभन्दा बढी लेनदेनहरू प्रशोधन गर्दछ, जुन विश्वको वास्तविक समय भुक्तानी मात्रको लगभग 49% हो। उहाँले उत्पादकत्वको भविष्य दिगो रहनुपर्ने उल्लेख गर्नुभयो। स्वच्छ उत्पादन प्रणाली, गोलाकार अर्थतन्त्र अभ्यास र हरित उत्पादकत्व दीर्घकालीन प्रतिस्पर्धात्मकताको केन्द्रबिन्दु बन्दै। तीन दिने कार्यक्रममा एपिओ विभाजन 2030 ढाँचा 2027-28 द्विवार्षिकको लागि एपिओ प्रारम्भिक बजेटमा उच्च स्तरीय छलफलहरू समावेश थिए र महासचिवको निर्वाचन प्रक्रियाको समीक्षा गरिएको थियो। प्रमुख एजेन्डा वस्तुहरूमा 68 गभर्निङ बडी बैठक जीबीएमको औपचारिक उद्घाटन, 2026-27 को लागि एपिओ अध्यक्ष र उपाध्यक्षहरूको चुनाव, एपिओ वार्षिक र वित्तीय प्रतिवेदनको विचार र अनुमोदन, बजेट प्रस्तावहरू र संस्थागत सुधारहरूमा छलफल, एपिओ भिजन 2030 र सचिवालय कार्य सम्पादन अन्तर्गत प्रगतिको समीक्षा र प्रमुख नीति र प्रक्रियागत सिफारिसहरूको अनुमोदन समावेश थियो। उद्घाटन सत्रको क्रममा एपिओ राष्ट्रिय पुरस्कार कार्यक्रम अन्तर्गत उत्पादकता अधिवक्ताहरूको लागि एपिओ राष्ट्रिय पुरस्कार र उत्पादकता प्राविधिक विशेषज्ञहरूको लागि एपिओ राष्ट्रिय पुरस्कारको श्रेणीमा पुरस्कारहरू प्रदान गरियो।

यो हो आकाशवाणीको नेपाली प्रसारण सेवा। समय अपराह्न 3 बजे, यो समय हो फिल्म संगीतको। त आउनुहोस् अब मनोरञ्जन गरौं फिल्म संगीतबाट।

अहिले सुन्नुभयो फिल्म आधीबाट लता मङ्गेशकर र किशोर कुमारको युगल आवाजमा शब्द गुलजारको संगीत राहुल देव बर्मनको

0: आशा भोसलेको आवाजमा रहेको यस गीतको अन्त साथै आजलाई पुरा हुन्छ फिल्म सङ्गीतको कार्यक्रम। समय यस बेला दिउँसोको 3:15 भयो। अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सरकारी रोजगारी नागरिकहरूको जीवनलाई अझ राम्रो र सहज बनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले आज भिडियो कन्फरेन्स मार्फत 1900 रोजगार मेलालाई सम्बोधन गर्दै देशले आफ्ना कर्मयोगीहरूमाथि विश्वास व्यक्त गरेको उल्लेख गर्नुहुँदै अब त्यो विश्वासलाई आफ्नो मेहनत आचरण र दैनिक कार्य मार्फत कायम राख्नु तथा अझ बलियो बनाउनु उनीहरूको जिम्मेवारी भएको बताउनुभयो। श्री मोदीले विश्वभरिका देशहरू भारतको विकास यात्राको हिस्सा बन्न उत्सुक रहे अखिल भारतीय कंग्रेस कमिटिका महासचिव तथा राज्यसभा सांसद रणदीप सिंह सुरजेवाला आज असम पुलिसको क्राइम ब्रान्च कार्यालयमा उपस्थित हुनेछन्। कांग्रेस नेता पवन खेरालाई सोधपूछको क्रममा सुरजेवालाको नाम उल्लेख गरेपछि क्राइम ब्रान्च उनलाई बोलाएको हो। स्रोतका अनुसार अनुसन्धान एजेन्सीले यस मामिलामा थप सोधपूछको लागि सुरजेवालाबाट जानकारी संकलन गर्नेछ, जुन मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माकी पत्नी रिंकीको भुयान शर्माको बारेमा कांग्रेस नेताहरूले गरेको कथित विवादस्पद टिप्पणीसँग सम्बन्धित भनिएको छ। लाल किल्ला मैदानमा भोलि आयोजना हुने आदिवासी सांस्कृतिक सम्मेलनमा भाग लिन अरुणाचल प्रदेशका जम्मा 2,715 सहभागीहरू हिजो राति नहरलागुन, तिनसुकिया र डिब्रुगढ रेलवे स्टेशनहरूबाट दिल्लीको लागि प्रस्थान गरेका छन्। यो विशाल आदिवासी सम्मेलन आदिवासी प्रतीक भगवान बिरसा मुण्डाको 150 जन्म जयन्तीको सम्झनामा आयोजना गरिएको हो र देशभरिका 500 भन्दा बढी आदिवासी समुदायहरूको प्रतिनिधित्व गर्ने 20,000 भन्दा बढी आदिवासीहरूले भाग लिने अपेक्षा गरिएको छ। सार्वजनिक क्षेत्रका तेल मार्केटिङ कम्पनीहरूले असममा पेट्रोल डिजेल र एलपिजीको पर्याप्त उपलब्धता भएको सुनिश्चित गरेको छ। कम्पनीहरूले राज्यमा इन्धन आपूर्तिको अवस्था पूर्ण रूपमा स्थिर र पर्याप्त रहेको बताएको छ। हिजो जारी गरिएको संयुक्त विज्ञप्तिमा इन्डियन ओयल कर्पोरेसन, भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड र हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेडले टर्मिनल डिपो पेट्रोल पम्प र एलपिजी वितरणकर्ताहरू सहित सम्पूर्ण आपूर्ति श्रृङ्खला कुनै पनि अवरोध बिना सुचारू रूपमा चलिरहेको बताएको छ। कम्पनीहरू अनुसार राज्यभरि निर्बाध इन्धन उपलब्धता सुनिश्चित गर्न स्टकहरूको निरन्तर निगरानी भइरहेको छ र सबै स्थानहरूमा समयमै आपूर्ति र पुनः पूर्ति भइरहेको छ। तेल मार्केटिङ कम्पनीहरूले उपभोक्ताहरूलाई सामान्य रूपमा इन्धन खरिद गर्न जारी राख्न र कुनै पनि आतंकित खरिदबाट बच्न अपील गरेको छ। साथै मानिसहरूलाई कम्पनीहरूले जारी गरेको आधिकारिक जानकारीमा मात्र विश्वास गर्न अनुरोध गरिएको छ। असमको जोरहाट जिल्लाको नौबेसा क्षेत्रमा रात्री बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने 45 भन्दा अधिक घाइते भएका छन्। पुलिस सूत्र अनुसार उक्त बस नौबेसा क्षेत्रमा नियन्त्रण गुमाएपछि दुर्घटना भएको, साथै घाइते भएका यात्रीहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनाको समयमा बस गुवाहाटीबाट माजुलीको कमलाबारी जाँदै थियो। पुलिसले एफआईआर दर्ता गरेर यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ। मणिपुरको थौबल जिल्लामा सुरक्षा बलले विगत 24 सञ्चालन गरेको विशेष कार्यवाहीको क्रममा ठूलो मात्रामा हतियार, विस्फोटक पदार्थ र गोला बारुद बरामद गरेको छ। यो कार्यवाही खोङजोम पुलिस थाना क्षेत्रको टेकचाम मानिङ चिङमा भएको थियो। मणिपुर पुलिस मुख्यालयले आज जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार बरामद गरिएका सामानहरूमा म्यागजिन सहितको एउटा एसएमजी कार्बन, 4 बोल्ट एक्सन राइफल म्यागजिन सहितको 2 9mm पिस्तोल, एउटा एसबीबीएल, एउटा डीबीबीएल, 4 2-inch parabom, एउटा 36HE ह्यान्ड ग्रानेट, 20-12 बोर कार्तुस र 3 जीवित 9mm गोलीहरू समावेश छन्। हिजो सिक्किम पर्वतारोहण संघले गान्तोकमा पहिलो पटक एभरेस्ट दिवस सिक्किम 2026 पालन गर्यो। यस अवसरमा 22 मई 1965 सगरमाथा आरोहण गर्ने पहिलो सिक्किमी लेफ्टिनेन्ट साथै पद्मभूषणबाट सम्मानित सोनम ग्यात्सुको विरासतलाई सम्मान गरियो। सेवानिवृत्त आइपिएस अधिकारी एसटी भुटियालाई पहिलो एसएमए स्वर्ण पदक 2026 प्रदान गरियो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यको बहुचर्चित नियुक्ति घोटाला बारेमा महत्वपूर्ण टिप्पणी गर्नुभएको छ। आज स्यालदामा सरकारी पहलमा आयोजित रोजगार मेलामा बोल्नुहुँदै मुख्यमन्त्रीले नियुक्ति भ्रष्टाचारका कारण हाम्रो राज्य धेरै बदनाम भएको, मानिसहरूले पश्चिम बंगालप्रति धेरै आशा राखेका थिए र तर पछिल्ला केही वर्षहरूमा सबै कुरा नष्ट भएको र पश्चिम बंगाल यो नराम्रो छविबाट बाहिर निस्कन जरुरी रहेको बताउनुभयो। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब प्रस्तुत छ कार्यक्रम गीत संगीत। गुन्जने आवाज छ रामकृष्ण ढकालको।

0: अब सुन्नु समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। प्रथम मुख्य समाचार। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज देशका 47 स्थानहरूमा आयोजित 1900 रोजगार मेलामा 51,000 भन्दा बढी नवनियुक्तहरूलाई नियुक्ति पत्र प्रदान गर्नुभयो। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले आउने 5 वर्षमा राज्यमा 1,00,000 शिक्षकहरूको भर्ती गरिने घोषणा गर्नुभएको छ। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो 4 दिनको भ्रमणमा आज कोलकाता आउनुभयो तथा यहाँबाट दिल्ली पुग्नुभएको छ। नेपालमा सागरमाथाबाट ओर्लिने क्रममा 2 भारतीय पर्वतारोहीहरूको मृत्यु भएको छ। परमाणु अप्रसार सन्धि समीक्षा सम्मेलनको 3rd चरणको वार्ता विफल भएको छ र युनिसेफले बंगलादेशमा महिला तथा बाल बालिकाहरूमाथि भइरहेको बढ्दो हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। अब समाचार विस्तारसित। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 1900 रोजगार मेलालाई सम्बोधन गर्दै देशले आफ्ना कर्मयोगीहरूमाथि विश्वास व्यक्त गरेको उल्लेख गर्नुहुँदै अब त्यो विश्वासलाई आफ्नो मेहनत आचरण र दैनिक कार्य मार्फत कायम राख्नु तथा अझ बलियो बनाउनु उनीहरूको जिम्मेवारी भएको बताउनुभयो। भिडियो कन्फरेन्स मार्फत देशका 47 स्थानमा 51,000 भन्दा बढीलाई नियुक्ति पत्र प्रदान गर्नुभयो। श्री मोदीले विश्वभरिका देशहरू भारतको विकास यात्राको हिस्सा बन्न उत्सुक रहेको बताउनुभयो। उहाँले भारतले विभिन्न देशहरूसँग साझेदारी गरिरहेको र त्यसको उद्देश्य देशका युवाहरूलाई अवसर रोजगार तथा अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्नु रहेको बताउनुभयो। साथै भारत विश्वको भरपर्दो सप्लाई चेन साझेदारको रूपमा अघि बढ़िरहेको पनि उल्लेख गर्नुभयो। उहाँले नवनियुक्त कर्मचारीहरूलाई आइगट कर्मयोगी प्लेटफर्मको अधिकतम उपयोग गर्न प्रोत्साहित गर्नुहुँदै यसले जिम्मेवारी बुझ्न सहज हुने बताउनुभयो।
2: कर्मयोगी प्रारम्भ जैसे मॉड्यूल से आपको अपनी जिम्मेदारियां समझने में बहुत सहूलियत होगी। मेरा आपसे आग्रह है इसका ज्यादा से ज्यादा लाभ उठाएं। आज भारत का युवा दुनिया के हर क्षेत्र में अपनी पहचान बना रहा है। यही स्पिरिट यही ऊर्जा पब्लिक सर्विस में भी दिखाई देनी चाहिए। विकसित भारत ऐसे ही युवाओं के प्रयास से बनेगा जो अपने काम को देश सेवा का माध्यम मानते हैं।
1: संसदीय मामिला तथा सूचना तथा प्रसारण राज्य मन्त्री एल मुरुगनले 2047 विकसित भारतको सपना साकार पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। चेन्नईको आईसीएफमा आयोजित रोजगार मेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले पूर्वाधार डिजिटलाइजेशन रोजगारीका अवसरहरू र व्यवसाय गर्न सहजतामा द्रुत गतिमा प्रगति गरिरहेको छ। श्री मुरुगनले भन्नुभयो, केन्द्र सरकारले प्रधानमन्त्रीको प्रतिबद्धता पूरा गर्दै अहिलेसम्म 12,00,000 रोजगारी सृजना गरेको छ। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले आगामी 5 वर्षमा राज्यमा 1,00,000 शिक्षक भर्ती गरिने घोषणा गर्नुभएको छ। शिक्षा विभागको उच्च स्तरीय समीक्षा बैठकको क्रममा मुख्यमन्त्रीले अधिकारीहरूलाई प्रत्येक वर्ष कम्तीमा 20,000 शिक्षकहरूको भर्ती सुनिश्चित गर्ने निर्देशन दिनुभयो। उहाँले भन्नुभयो कि भर्ती प्रक्रियालाई सुव्यवस्थित गर्न शिक्षक नियुक्तिको सूचना अब जुलाई महिनामा वार्षिक रूपमा जारी गरिनेछ। यसैबीच शिक्षा मन्त्री मिथिले तिवारीले भन्नुभयो, मुख्यमन्त्रीको घोषणाले शिक्षक भर्ती परीक्षा TRE-4 को 4th चरणको अनिश्चितता समाप्त भएको छ। उहाँले जानकारी दिँदै भन्नुभयो कि शिक्षा विभागले चाँडै नै रिक्त शिक्षक पदहरूको मूल्याङ्कन गर्नेछ र थप भर्तीको लागि नयाँ अनुरोध पठाउनेछ। अमेरिकी विदेश मन्त्री मार्को रुबियो आज बिहान 4 दिने भारत भ्रमणमा कोलकाता आइपुगेका छन्। यो उहाँको पहिलो भारत भ्रमण हो जसले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने र व्यापार रक्षा ऊर्जा सुरक्षा प्रविधि र इन्डो पेसिफिक रणनीतिमा सहयोग विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ। भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले कोलकाता विमानस्थलमा श्री रुबियोलाई स्वागत गर्नुभयो। उहाँको आगमन लगत्तै अमेरिकी विदेश मन्त्रीले सेन्ट टेरेजाको मिशनरीज अफ च्यारिटीको मुख्यालय मदर हाउस र शहरमा रहेको चिल्ड्रेन्स होमको भ्रमण गर्नुभयो। विदेश मन्त्री रुबियो कोलकाताको भ्रमणपछि नयाँ दिल्ली पुग्नु भएको छ र प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्नुहुनेछ। अमेरिकी राजदूतका अनुसार आगामी भेटघाटहरू मुख्यत रक्षा साझेदारी, उन्नत प्रविधि, व्यापार सम्बन्ध र चतुर्भुज सुरक्षा सम्वाद, क्वाड ढाँचा अन्तर्गत सहकार्य सहित प्रमुख रणनीतिक क्षेत्रहरूमा सहयोग सुदृढ पार्नमा छ र राष्ट्रिय राजधानीमा अमेरिकी दूतावासको स्वतन्त्रता दिवस समारोहमा भाग लिनुहुनेछ। सोमबार अमेरिकी विदेश मन्त्री आगरा र जयपुरको भ्रमण गर्ने कार्यक्रम छ र त्यसपछि मंगलबार भारतले आयोजना गर्ने क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिने कार्यक्रम छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब रहल समाचार। अमेरिकी विदेश मन्त्री बाहेक अस्ट्रेलियाली विदेश मन्त्री पेनी वोङ र जापानी विदेश मन्त्री तोशी मित्सो मोटेगी पनि डाक्टर एस जयशंकरको निमन्त्रणामा बैठकमा भाग लिनुहुनेछ। विदेश मन्त्रालयले क्वाडको स्वतन्त्र र खुला इण्डो पेसिफिक दृष्टिकोण अनुरूप बैठकले चलिरहेको पहलको प्रगतिको समीक्षा गर्ने र पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा छलफल गर्ने बताएको छ। भारत प्रस्थान गर्नुअघि मीडियासँग कुरा गर्दै श्री रुबियोले भारतलाई एक महान सहयोगी र साझेदार देशको रूपमा वर्णन गर्दै भन्नुभयो, भारतसँग मिलेर काम गर्न धेरै कुराहरू छन्। विश्वकै सर्वोच्च पर्वत शिखर सागरमाथा उक्लिने क्रममा दुई भारतीय पर्वतारोहीहरूले ज्यान गुमाएका छन्। प्राप्त जानकारी अनुसार अरुण कुमार तिवारी र सन्दीप आर्य नामका दुई भारतीय पर्वतारोहीहरू सागरमाथा शिखरबाट ओर्लिने क्रममा ज्यान गुमाएका हुन्। यद्यपि दुवैलाई बचाउनका लागि उनीहरूका गाइडहरूले अथक प्रयास गरे तर पनि बचाउन सकिएन। सन्दीप आर्यले बुधबार 20 मई 2026 दिन तथा अरुण तिवारीले बिहिबार 21 मई 2026 दिन सागरमाथा उक्लेका थिए। यस सिजनमा 8848.86 मिटर अग्लो सागरमाथा शिखर आरोहण गर्ने 274 पर्वतारोहीहरूमध्ये उनीहरू पनि थिए। 46 वर्षीय सन्दीप आर्यको सागरमाथाको क्याम्प 2 मृत्यु भयो। अधिकारीहरूका अनुसार उनी सागरमाथाको चुचुरोबाट ओर्लने क्रममा बिरामी भएर ज्यान गुमाउनु परेको हो। तिवारीको पनि शिखरबाट ओर्लिने क्रममा गम्भीर रूपमा बिमारी हुँदा हिलेरी स्टेप नजिकै मृत्यु भयो। यसरी यो सिजनमा हिमालयको सर्वोच्च पर्वत शिखर उक्लिने क्रममा 4 जनाको मृत्यु भएको छ। तेहरानको परमाणु कार्यक्रम तनाव बीच आणविक अप्रसार सन्धि एनपीटीको संयुक्त राष्ट्र समीक्षा सम्मेलनमा तेस्रो चरणको वार्ता असफल भएपछि इरानले आज अमेरिका र यसका सहयोगी देशहरूलाई अवरोधवादीको आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघका लागि इरानको स्थायी मिशनले एक सामाजिक सञ्जाल पोस्टमा भनेको छ, संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरू अवरोधका कारण सम्मेलन लगातार तेस्रो पटक असफल भयो।

युनिसेफले बंगलादेशमा महिला तथा बाल बालिकामाथि भइरहेको बढ्दो हिंसात्मक घटनाहरूप्रति गहिरो चिन्ता व्यक्त गरेको छ र सुरक्षा प्रणालीलाई मजबूत बनाउन तथा पीड़ितलाई न्याय दिलाउन तत्काल कदम चाल्न आह्वान गरेको छ। बंगलादेशमा युनिसेफकी प्रतिनिधि राणा प्वालर्सले जारी गरेको एक वक्तव्यमा भनिएको छ कि संगठनले हालै बाल बालिकामाथि भएका बलात्कार र हत्या जस्ता घटनाहरूबाट अत्यन्तै आहत र दुखी छ। अमेरिकी सिनेटले चीनमा उन्नत अमेरिकी सेमीकन्डक्टरहरूको तस्करी रोक्नका लागि एक द्विदलीय विधेयक पारित गरेको छ। वाशिङटनले यी चिपहरूको प्रयोग चीनी सैन्य तथा गुप्तचर कार्यक्रमहरूमा हुन सक्ने आशंका व्यक्त गरेको छ। मौसम विभागले दिल्लीमा आज अधिकतम तापक्रम 41 43 डिग्री सेल्सियस रहने अनुमान व्यक्त गरेको छ। न्यूनतम तापक्रम 28.4 डिग्री सेल्सियसको आसपास रहने अनुमान व्यक्त गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशका 47 स्थानहरूमा आयोजित 19 रोजगार मेलामा 51,000 भन्दा बढी नवनियुक्त पत्रहरू प्रदान गर्नुभयो। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले आउने 5 राज्यमा 1,00,000 शिक्षकहरूको भर्ती गरिने घोषणा गर्नुभएको छ। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो 4 भ्रमणमा आज कोलकाता आउनुभयो तथा त्यहाँबाट दिल्ली पुग्नुभएको छ। नेपालमा सागरमाथाबाट ओर्लिने क्रममा 2 भारतीय पर्वतारोहीको मृत्यु भएको छ। परमाणु अप्रसार संघीय समीक्षा सम्मेलनको 3 चरणको वार्ता विफल भएको छ र युनिसेफले बंगलादेशमा महिला तथा बाल बालिकाहरूमाथि भइरहेको बढ्दो हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो।